0: यो हो किप्स 98.3 एफएम तपाईं सँगको सहयात्रा
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising, affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: मोटरसाइकल ब्याट्री इजी एक्सचेन्ज अफर
4: तपाईको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्
5: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
6: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
8: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
6: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
9: 01-42-35-888 98-012-35-888

0: साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्.
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माई वर्ल्ड लिंक एन्ड अलवेज स्टे कनेक्टेड वेयर एभर यु आर.
2: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
3: Join our community on Facebook for the latest updates and all the music you love.
2: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: Life-Changing Quotes. शिक्षा भनेको सत्य तथ्यको ज्ञान आर्जन मात्र होइन, शिक्षा भनेको त आफ्नो मन मस्तिष्कलाई कसरी चिन्तन गर्न सिकाउने प्रशिक्षण हो। यो भनाइ हो अल्बर्ट आइन्स्टाइनको।
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध। यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस्ट वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
5: You can dance.
6: You can sing. All you gotta do is
7: just tune in.
6: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.

0: 30 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
4: भन्ज्याङ चौतारी
3: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 7 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
0: Keeps 98.3 FM ma yo ho. Music Mazza, Music Mazza.
6: नमस्ते श्रोता मित्र स्वागत छ तपाईँलाई कार्यक्रम म्युजिक मजामा हजुर म्युजिक मजा कार्यक्रम यस्तो कार्यक्रम हो जसमा तपाईँले सुन्न सक्नुहुन्छ रमाइलो रमाइलो नेपाली गीतहरू यसमा पढ्ने गर्दछन् पुरानो नयाँ फिल्मी नन फिल्मी सबै किसिमका नेपाली गीतहरू हजुर म हुँ आरजे युक्ता तपाईँ ट्युन हुनुहुन्छ स्टेसन किप्स एफएम 98.3 मेगाहर्ट्ज द रेडियो स्टेसन द्याट किप्स यु कुल किप्स यु अलाइभ एन्ड किप्स यु इन्टरटेन्ड हाम्रो अनलाइन एड्रेस हो kipsfm.com तपाईँले यस मार्फत हामीलाई सुन्न सक्नुहुन्छ संसारको कुनै पनि कुनाबाट र सुन्न सक्नुहुन्छ हामीलाई लाइभ एप हाम्रो पात्रोबाट पनि ओके सो कार्यक्रम म्युजिक मजालाई अगाडि बढाउँदै आजको पहिलो गीत अब म यहाँहरू समक्ष राख्न जाँदैछु गीत रहेको छ अलि अलि यस गीतमा लिरिक्स र म्युजिक यश कुमारले दिनुभएको छ भोकल स्मिता प्रधानको रहेको छ अरेन्जिङ र मिक्सिङ देवेश राईले गर्नुभएको छ रेकर्डिस्ट हुनुहुन्छ योगेन

ओके श्रोता मित्र, म्युजिक मजा कार्यक्रममा हामीले भर्खरै सुन्यौं गीत अली अली बाई यश कुमार एन्ड स्मिता प्रधान। ओके, अब कार्यक्रममा हामी फेरि अर्को रमाइलो गीत सुन्नेछौ। गीत रहेको छ 1974 AD को हिँड्दा हिँड्दै। हजुर, यस गीतमा लिरिक्स दिनुभएको छ फिरोज स्याङदेनले, कम्पोजिसन निराकार याक्थुम्बाको रहेको छ।

अघि श्रोता मित्र भर्खरै हामी सुन्यौ गीत हिँड्दा हिँड्दै 1974-80 ब्यान्डको गीत रहेको थियो यो. अब चाहिँ कार्यक्रम म्युजिक मजामा पालो भइसकेको छ सेगमेन्ट युट्युब धमाकाको. मित्र युट्युब धमाकामा हामी सुन्ने गर्दछौँ युट्युबमा धेरै धेरै भ्युज पाएको गीतहरू. सो यस सेगमेन्टमा हामी आज सुनेछौँ गीत मखमली. यो गीत ब्यान्ड दौलाकीको रहेको छ. यसमा भोकल लिरिक्स र कम्पोजिसन अमन बस्नेतको रहेको छ. म्युजिक प्रड्युसर हुनुहुन्छ कोविड बज्र. एडिसनल भोकल कृति नेपालीले दिनुभएको छ भने ब्याक भोकल्स दिनुभएको छ कोविड बज्र र अमृत लखेले. र श्रोता मित्र यो गीतपछि म लिनेछु एउटा छोटो ब्रेक. ब्रेकपछि कार्यक्रम म्युजिक मजामा म फेरि पनि आउनेछु र मसँग अरू पनि थुप्रै गीतहरू रहेको छन् जुन तपाईँको लागि म राख्ने नै छु. स्टेसन किप्स एफएम 98.3 मेगाहर्ट्ज ट्युन इन गरिराख्नुहोला.

0: every Tuesday and Friday, 1 p.m., Wednesday, 10 p.m.
1: Timile bhane ka sara ke phoera ma
2: Nepali Super Hits
0: only on Kips FM 98.3
2: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
3: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
0: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
3: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
2: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
3: फोन नम्बर 4910511 4910511 9851170939
4: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 5302678. 5302678.

0: Enjoy 60s, 70s and 80s Bollywood numbers.
1: Chandan sabadan, chanchal chitvan, dheere se tera ye muskaan.
0: Bollywood golden hits.
2: Kaiya bali pyar ka dushman hai.
0: Every Monday and Friday 10 p.m. Sunday and Tuesday 4 p.m.
3: Hey, bachna, hey, haseeno, lo main aa gaya.
4: Kit 98.3 FM, your companion.
5: Kips 98.3 FM, yoho. Music Mazza, music Mazza.
6: ओके श्रोता मित्र कार्यक्रम म्युजिक मजामा म एकता पुनः उपस्थित भइसके तपाईँ ट्युन्ड इन हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज तपाईँले स्टेशनलाई सुन्न सक्नुहुन्छ संसारभर हाम्रो अनलाइन एड्रेस kipsfm.com मार्फत वा एप हाम्रो पात्रो मार्फत पनि म्युजिक मजामा हामी रमाइलो रमाइलो गीतहरू सुन्दैछौँ र यही क्रमलाई अब म जारी राख्नेछु अब चाहिँ कार्यक्रममा पालो भइसकेको छ सेगमेन्ट के छ नयाँको
5: के छ नयाँ
7: के छ नयाँ
6: ओके के छ नयाँ सेगमेन्टमा हामी सुन्ने गर्दछौँ रिलिज भएका नयाँ नयाँ गीतहरू सो यस सेगमेन्टको आज पहिलो गीत रहेको छ बेहुली हजुर यस गीतमा भोइस म्युजिक र लिरिक्स रहेको छ सुबानी मोक्तानको रेकर्डिङ मिक्सिङ मास्टरिङ मन्जल विक्रम केसीले गर्नुभएको छ कोरमा हुनुहुन्छ शीतल मोक्तान रोहित जोन केसी सज्जा चौलागाई युकेश रावल योजना खड्गी पेमा खिसिङ सुबानी मोक्तान र आयुष खतिवडा

अरे श्रोता मित्र के सुने सेगमेन्टको पहिलो गीत हामीले सुन्यौं बेहुली बाई सुबानी मुक्तान. फेरि पनि अर्को हामी यही सेगमेन्टको गीत सुन्नेछौँ. अब गीत हामी सुन्नेछौँ वरदान बाई प्रिजोल नेपाली. यस गीतको प्रड्युसर, राइटर, कम्पोजर र पर्फर्मर हुनुहुन्छ प्रिजोल नेपाली. मिक्सिङ र मास्टरिङ पनि प्रिजोल नेपालीको नै रहेको छ.

Okay, श्रोता मित्र, हामीले भर्खरै सुन्यौ गीत प्रदान by Prijol Nepali. So, के छ नयाँ सेगमेन्टको फेरि अर्को नयाँ गीत रहेको छ हुनै रहेछौ. हजुर, यस गीतमा मिक्सिङ, मास्टरिङ र अरेन्जमेन्ट असी थापा मगरको रहेको छ.

ओके श्रोता मित्र के छ नयाँ सेगमेन्टको हामीले भर्खर गीत सुन्यौ हो नै रहेछौ फेरि पनि यही सेगमेन्टको अब अर्को गीत सुन्नेछौ गीत रहेको छ मलाई हेर बाई सबिन राय एन्ड द फ्यारो यस गीतमा मिक्सिङ मास्टरिङ रहेको छ स्टिफन तामाङको ब्याक भोकल्स दिनुभएको छ अनुप सुनारा र आशिष रोकाले यो गीत हामी सुन्नेछौँ र गीतपछि म लिनेछु अर्को एउटा छोटो ब्रेक ब्रेकपछि फेरि कार्यक्रम म्युजिक मजामा म आउने नै छु स्टेसन किप्स एफएम 98.3 मेगाहर्ट्ज सुन्दै रहनुहोला

0: Yoho Kips FM 98.3 MHz.
1: पूरै एक घंटा तीनोटा मूवीज का सुपरहिट गीतहरु
0: 3 in 1
2: एवरी सैटरडे 9 AM एंड थर्सडे 6 PM.
3: समय बितेको पत्तै हुँदैन, तर के तपाईको पैसा समय सँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ। मात्र 1,000 रुपियाँबाट SIP सुरु गर्नुहोस्। तपाईँको थोरै थोरै सेयर लगानीले भोलिको सपना पुरा गर्छ। न धेरै जान्नु पर्ने झन्झट, न बजारको उतार चढावको डर। SIP मा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प SIP योजना सुरु गर्नुहोस्।
4: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै एटा राम्रो होला?
5: अरु होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
4: किन एएसी लाइट ब्रिक नै?
5: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
4: वाह, मैले खोजेको जस्तै रहेछ।
5: स्ट्रङ, लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-3596, 98-012-3544.
6: Stay connected with your favorite station, Kips FM 98.3 MHz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
6: And don't stop there. Follow us on Instagram and TikTok too. Search Kips FM 98.3 MHz and hit that follow button today.
8: Babu, pani ko bill tiri de lo.
9: La, tiri de.
10: Babu, batti ko bill tiri de aaja.
9: La, la, tiri de.
8: Dada! इन्टरनेटको पनि लास्ट दिनु है आज।
9: ल, त्यो पनि तिर्दे।
8: तर सबै कुरा यति छिटै कसरी तिरिस?
9: किनकि मसँग हाम्रो पात्र छ।
10: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
9: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ। छैन त गजब? अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।
11: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
12: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
0: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
12: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
11: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
13: 01-42-35-888 98-012-35-888।
14: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर UPSहरू मर्मत समारका लागि सम्झनुहोला।
15: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 530-2678, 530-2678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
13: Kips FM 98.3 presents Pop Hour.
16: मुझे कैसे पता न चला कि तू मैनू प्यार।
13: Every Friday 12 PM.

0: तपाई सुन्दै हुनुहुन्छ
1: के
2: E-E-B-S
3: Kips 98.3 FM Your Companion
4: Kips 98.3 FM Ma Yoho Music Mazza Music Mazza
5: अलराइट श्रोता मित्र, छोटो ब्रेकपछि म युक्ता फेरि पनि आइसकेँ कार्यक्रम म्युजिक मजामा। यस कार्यक्रममा हामी सुन्दैछौँ विभिन्न रमाइला रमाइला नेपाली गीतहरू। अब यही सिलसिलालाई जारी राख्दै फेरि अर्को एउटा गीत तपाईँको समक्षमा राख्न चाहन्छु। गीत रहेको छ क्लियर कट। यस गीतको सिङ्गर्स हुनुहुन्छ शङ्कर थापा स्माइल फिचरिङ कृष्ण खनाल। लिरिक्स डिपी खनालको रहेको छ। अरेन्जर इस गीतको हुनुहुन्छ उदय राज पौडेल। कम्पोजर हुनुहुन्छ योगेन्द्र उपाध्याय। मिक्सिङ मास्टरिङ रहेको छ अशोक महर्जनको।

श्रोता मित्रले सुन्यो गीत क्लियर कट शंकर थापा स्माइल फिचरिङ कृष्ण खनालको. अब हामी फेरि अर्को एउटा गीत नै सुन्नेछौँ. गीत रहेको छ तिम्रो र मेरो कुरा. यस गीतमा कम्पोजिसन, लिरिक्स र वोकल्स सुक्न सुमनको रहेको छ. अरेन्जिङ र रेकर्डिङ फिरोज भट्टाचार्यको रहेको छ.

ओके श्रोता मित्र, हामीले सुन्यौं गीत तिम्रो र मेरो कुरा बाई स्वप्न सुमन. अलराइट, म्युजिक मजामा हामी अर्को गीत सुन्नेछौँ. गीत रहेको छ जोस छ जवानीको. यो गीत मुभी तिम्रो मेरो साथबाट रहेको छ. यस गीतमा आवाज दिनुभएको छ योगेश काजी शाह र सारिका घिमिरेले. लिरिक्स रमेश एमके पौडेलको रहेको छ. कम्पोजिसन र अरेन्जमेन्ट रहेको छ योगेश काजी शाहको. मिक्सिङ मास्टरिङ किशोर थापाले गर्नुभएको छ. ओके श्रोता मित्र, यो गीत अब हामी सुन्नेछौँ र यो गीत सँगसँगै अब मयुक्ताको पनि बिदा माग्ने बेला भइसकेको छ. कार्यक्रमको निर्धारित समय 1 घन्टाको सकिन आँटेको छ. ओके सो मलाई आशा छ पछिल्लो 1 घन्टा तपाईँको रमाइलोसँग बित्यो. अब यति भन्दै

0: enjoy the cover version of your favorite songs. Covermania at 98.3. Covermania at 98.3.
1: Every Monday 5 p.m. and Friday 8 p.m. Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Gibbs FM 98.3 MHz.
2: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
3: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
2: किन ए एसी लाइट ब्रिक नै
3: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
2: वाह मैले खोजेको जस्तो रहेछ
3: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-9812-3534
4: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
5: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
6: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
5: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
4: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
5: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
9: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 5302678. 5302678.
0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
10: म्युजिक मज्जा
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
11: Mix Max at 98.

0: यो हो किप्स 98.3 एफएम तपाईं सँगको सहयात्रा
1: Are you ready to turn up the volume and rock out like never before?
2: From Led Zeppelin to AC/DC, from Queen to the Rolling Stones, and from Guns N' Roses to Nirvana, we've got the ultimate playlist of rock greatness.
1: Join us as we journey through the decades of rock and roll, featuring the timeless classics that still get your heart pounding and your fists pumping.
2: Don't miss a beat. Mark your calendars and set your alarms because it's time to rock out with the best.
1: Rock Fever. Every Friday 9 a.m. and every Thursday 7 p.m.
2: Radio station Keeps FM 98.3 megahertz.
3: Wake me up when September ends.
4: The weekly countdown show of top 10 English numbers. With exclusive segments, classic choice, info house, fresh hits, and many more. Do tune in to Weekly 10. Weekly 10.
5: Time, Sunday 7 p.m., Monday 9 a.m., and Thursday 2 p.m.
4: on KIPS 98.3 FM.
6: Samay biteko pattai hundaina. तर के तपाईको पैसा समयसँगै बढिरहेको छ अब ढिलो नगर्नुहोस् तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ मात्र 1000 रुपैयाँबाट एसआईपी सुरु गर्नुहोस् तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ न धेरै जान्नु पर्ने झन्झट न बजारको उतार चढावको डर एसआईपी मा थोरै लगानी बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा कैपिटल मा संपर्क गरी माछा पुष्प एसआईपी योजना शुरू गर्नुहोस्
7: मोटरसाइकल बैटरी इजी एक्सचेंज ऑफर
8: तपाईको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्
9: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ।
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: Raja Motiwa Motinaewa Ne Puchi Changutu Khele
4: नेपाल भाषा या न्याय पुसे चौमेता
5: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज।
6: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
7: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
8: Namaskar and hardik swagat cha. Tapai sunne huncha KIPS 98.3 FM.
9: Hajur namaste and swagat cha. Yo KIPS FM 98.3.
10: Jalappa and again namaskar. KIPS 98.3 FM.
11: Yo ho KIPS 98.3 FM. तपाईं सँगको सहयात्रा
12: मिक्स मैच एट 98.3।

0: 내 보자니?
1: 스킵스 98.3 FM. Yeah, here you go. Your companion.

life-changing quotes. एउटा राम्रो दिमाग र एउटा राम्रो मन संसारको प्रारम्भदेखि नै विजयी जोडी रहिआएको छ। यो भनाई हो नेल्सन मण्डेलाको।

0: हरेक शनिबार बेलुकी 10 बजे।
1: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending? Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
0: अब आयो अति सुपथ मूल्यमा ट्याक्सी माइक्रोबस डेलिभरी भ्यान पिकअप बस तथा ट्रकका लागि ग्यारेन्टिड ब्याट्रीहरू न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स ब्याट्री सप कुलेश्वरबाट नयाँ ब्याट्री खरिद गर्नुहोस् र पाउनुहोस् हेभी डिस्काउन्ट जुनसुकै ब्रान्डका पुराना ब्याट्री एक्सचेन्ज सुविधा
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
5: You can dance.
6: You can sing. All you gotta do is
7: just tune in.
6: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
8: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
9: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
10: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
9: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
10: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
11: सुबिसु छिटो पनि सुरक्षित पनि
12: थप जानकारी तथा बुकिङका लागि
13: 01-42-35-888 98-12-35-888
14: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत Just tune in, radio, naya generation ko.
0: Aba, new Kathmandu Electric Electronics ma, gaadi harka battery harko sajile exchange offer. Tapai ko car, van, SUV, tatha bike ko purano battery ko adiktam resale dam ko saath naya guaranteed batteries haru lagnu hos.
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
0: नेपाली चलचित्रका सदाबहार गीतहरू Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM 98.3.

0: छोडेर जानेलाई भइगो नि जम तर केर जाने
1: किप्स अनप्लग्ड
0: लास्ट मोडमा नहीं
1: नेपाली आर्टिस्ट सिंगर्सहरुका अनप्लग्ड गीतहरु सुन्न नछुट्याउनु होला हरेक आइतबार मध्याह्न 12 बजे र शनिबार दिउँसो 4 बजे

विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।

0: enjoy 60s, 70s and 80s Bollywood numbers.
1: Chandan sabadan, chanchal chitvan, dheere se tera ye muskaan.
0: Bollywood golden hits.
2: Payavali pyar ka dushman hai.
0: Every Monday and Friday, 10 p.m. Sunday and Tuesday, 4 p.m.
3: Hey, bachna, ae haseeno, lo main aa gaya.
4: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trending.
5: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक, सधैं तपाईंसँग. 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा.
6: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा.
7: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा.
6: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्।
8: हलेसी क्लिनिक, नारायण तार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी.
6: फोन नम्बर 4910511 4910511 9851170939 9851170939.
9: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
10: Join our community on Facebook for the latest updates and all the music you love.
9: And don't stop there, follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
11: What's the secret to success?
10: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
10: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
12: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरूका ब्याट्रीहरूको सजिलै एक्सचेन्ज अफर. तपाईँको कार, भ्यान, एसयुभी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टिड ब्याट्रीहरू लग्नुहोस्.
13: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
14: KIPS 98.3 FM मा गजल संसार.

0: हरेक शनिबार बेलुकी 10 बजे
1: फुलको डाली डालीमा तिम्रो रूपको लाली
0: नेपाली चलचित्रका सदाबहार गीतहरू
2: मेरो निन्द्रो भोक तिर्खा रात र दिनको किन छोडेको
0: Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM 98.3.
3: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र KIPS FM 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: Enjoy the cover version of your favorite songs. Cover Mania at 98.3. Cover Mania at 98.3.
0: Every Monday 5 p.m. and Friday 8 p.m.
2: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday 8 a.m. and Saturday 6 p.m.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
5: समय बितेको पत्तै हुँदैन तर के तपाईको पैसा समयसँगै बढिरहेको छ अब ढिलो नगर्नुहोस् तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ मात्र 1000 रुपैयाँबाट एसआईपी सुरु गर्नुहोस् तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ न धेरै जान्नु पर्ने झन्झट न बजारको उतारचढावको डर एसआईपी मा थोरै लगानी बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल आजै अनलाइन मार्फत वा नजिकको माछा पुस्र बैंक वा क्यापिटल मा सम्पर्क गरी माछा पुस्र एसआईपी योजना सुरु गर्नुहोस्
6: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
7: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
6: किन एएसी लाइट ब्रिक नै
7: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
6: वाह मैले खोजेको जस्तै रहेछ
7: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591353996 98012 34444

0: 하셔야 네이버스 좋습니다.
1: 수태야 사리 천이시 사트 버지에 다가 스테이션 KIPS FM 98.3 메가헤르츠
2: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
3: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
4: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नॉन इन्वेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
3: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
5: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
3: फोन नम्बर 4910511 4910511 9851170939
6: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
7: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
6: किन एएसी लाइट ब्रिक नै
7: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
6: वाह मैले खोजेको जस्तो रहेछ
7: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-012-35-444
8: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678
9: You can dance.
10: You can sing. All you gotta do is
11: just tune in.
10: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
12: What's the secret to success?
13: Simple. Say yes to radio advertising.
12: Your brand, our voice. One message, thousands of listeners.
13: Radio advertising. Affordable, effective, and culturally close.
12: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
14: Enjoy 60s, 70s and 80s Bollywood numbers.
15: Bollywood Golden Hits.
14: Every Monday and Friday 10 p.m. Sunday and Tuesday 4 p.m.

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: इन आँखों के मस्ती मस्ताने हजार
2: Hits 98.3 FM मा गजल संसार
3: मुझसे मिलने शमा जलाकर आज महल में आज
2: गजल संसार
3: गुम का खजाना तेरा भी है मेरा भी
4: हर एक शनिवार दिल की 10 बजे
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
7: समय बितेको पत्तै हुँदैन तर के तपाईको पैसा समयसँगै बढिरहेको छ अब ढिलो नगर्नुहोस् तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ मात्र 1000 रुपैयाँबाट एसआईपी सुरु गर्नुहोस् तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ न धेरै जान्नु पर्ने झन्झट न बजारको उतार चढावको डर एसआईपी मा थोरै लगानी बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटल मा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना सुरु गर्नुहोस्
8: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
9: के भो बोलादै के गुनगुनाइरहेको
8: हैन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
9: हेतेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
8: यति सजिलै
9: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वेल्डिङ
1: मोटरसाइकल ब्याट्री इजी एक्सचेन्ज अफर।
2: तपाईँको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्।
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् Weekly Roll News मात्र Keeps FM 98.3 MHz-मा। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।
7: नेपाली साङ्गीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
8: म्युजिक मजा
7: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा।
9: This is Keeps 98.3 FM, your companion.
10: Are you ready for the big O?
11: This is Inbox.

0: life-changing quotes. मेरो सफलताको कारण यो हो कि न त मैले कहिल्यै बहाना बनाए न त मैले कहिल्यै अरूको बहाना सुने। यो भनाई हो फ्लोरेन्स नाइटिङ्गेलको।
1: टिप्स 98.3 एफएम मा गजल संसार।
2: मुझसे मिलने शमा जलाकर आज महल में आज
1: गजल संसार।
2: गम का खजाना तेरा भी है मेरा भी।
3: हर एक शनिवार बिल्की 10 बजे
4: नेपाली पप गीतहरुको उतार चढ़ाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला टिप्स मोस्ट वान्टेड। टिप्स मोस्ट वान्टेड
5: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे।
6: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईं हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
7: भञ्जाङ चौतारी
6: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।
8: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरूका ब्याट्रीहरूको सजिलै एक्सचेन्ज अफर। तपाईँको कार भ्यान एसयुभी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टिड ब्याट्रीहरू लग्नुहोस्।
9: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
10: What's the secret to success?
11: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
11: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
12: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित।
13: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
14: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
13: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
14: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
15: सुबिसु छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
16: 01-42-35-888 98-12-35-888।
17: You can dance.
18: You can sing. All you gotta do is
19: just tune in.
18: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
4: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
11: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
16: Classic Hindi pop time.
6: Chalne lagi hai hawaye, saagar bhi lehraye.
16: Classic Hindi pop time at Keeps FM 98.3.

0: every Tuesday 12 p.m. and Thursday 8 p.m.
1: नेपाली पप गीतहरुको उतार चढ़ाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला टिप्स मोस्ट वान्टेड टिप्स मोस्ट वान्टेड
2: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
3: एक फूल झरेर के भो एक फूल झरेर के भो
4: नेपाली सुपर हिट्स

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: समय बितेको पत्तै हुँदैन तर के तपाईको पैसा समयसँगै बढिरहेको छ अब ढिलो नगर्नुहोस् तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ मात्र 1000 रुपैयाँबाट एसआईपी सुरु गर्नुहोस् तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ न धेरै जान्नु पर्ने झन्झट न बजारको उतार चढावको डर एसआईपी मा थोरै लगानी बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल आजै अनलाइन मार्फत वा नजिकको माछा पुस्र बैंक वा क्यापिटल मा सम्पर्क गरी माछा पुस्र एसआईपी योजना
2: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
3: Join our community on Facebook for the latest updates and all the music you love.
2: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
4: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
5: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
6: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
7: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
6: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
7: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
5: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
0: 01-42-35-888 98-12-35-888
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
6: अब आयो अति सुपथ मूल्यमा ट्याक्सी माइक्रोबस डेलिभरी भ्यान पिकअप बस तथा ट्रकका लागि ग्यारेन्टिड ब्याट्रीहरू न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स ब्याट्री सप कुलेश्वरबाट नयाँ ब्याट्री खरिद गर्नुहोस् र पाउनुहोस् हेभी डिस्काउन्ट र जुनसुकै ब्रान्डका पुराना ब्याट्री एक्सचेन्ज सुविधा
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
0: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Keeps FM 98.3 MHz.
9: केही नौलो
10: रोचक
9: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
10: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 एफएम मा

0: टिप्स 98.3 एफएम को कलिउड टाइम मा अहिले तपाई सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरु।
1: यदि टोक्ने औकात छैन भने बुक्नु हुन्न।

0: Don't change the station. We'll be right back. You are listening to Kips FM 98.3 MHz, your companion. Just tune in.
1: नेपाली पप गीतहरुको उतार चढ़ाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड किप्स मोस्ट वान्टेड
2: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
3: नेपाली सुपर हिट्स

0: every Tuesday and Friday, 1 p.m., Wednesday, 10 p.m.
1: Ki mile bhane ka sara dev soera ma
2: Nepali Super Hits
0: Only on Kips FM 98.3
2: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
3: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
0: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
3: खुशी खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
2: हलेसी क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
3: फोन नम्बर 4910511 4910511 9851170939
4: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
5: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
4: किन एएसी लाइट ब्रिक नै
5: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
4: वाह मैले खोजेको जस्तो रहेछ
5: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-512-35-444
6: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.

0: 4.
1: Motorcycle battery easy exchange offer.
2: तपाईको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्.
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
4: Enjoy the cover version of your favorite songs. Cover Mania at 98.3.
5: Every Monday 5 p.m. and Friday 8 p.m.
6: Raja Moti wa Moti na ye wa ne puchhe changutu ke.
7: नेपाल भाषा या न्याय पुसेचौं मेत
8: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज.
9: यो हो किप्स एफएम 98.3 मेगाहर्ट्ज.
10: किप्स 98.3 एफएम को कलिउड टाइम मा अहिले तपाई सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू.

0: Life-Changing Quotes. पूर्णता प्राप्त गर्न सकिँदैन, तर यदि हामीले पूर्णतालाई पछ्यायौं भने हामीले उत्कृष्टता पाउन सक्छौं। यो भनाई हो पिन्स लुम्बार्डीको।
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
0: म्युजिक मजा म्युजिक मजा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा।
2: Listen to your favorite classic English songs only on English Retro Numbers.

0: एक्सप्रेसको साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्। Connect to my Worldlink and always stay connected wherever you are.
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको।
4: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
6: Are you ready to turn up the volume and rock out like never before?
7: From Led Zeppelin to AC/DC, from Queen to the Rolling Stones, and from Guns N' Roses to Nirvana, we've got the ultimate playlist of rock greatness.
6: Join us as we journey through the decades of rock and roll, featuring the timeless classics that still get your heart pounding and your fists pumping.
7: Don't miss a beat. Mark your calendars and set your alarms, because it's time to rock out with the best.
6: Rock Fever. Every Friday 9 a.m. and every Thursday 7 p.m.
7: Radio station Keeps FM 98.3 MHz.
8: Wake me up when September ends.
9: पुरै एक घन्टा तीनवटा मुभीज का सुपरहिट गीतहरू।
10: 3 in 1.
11: Every Saturday 9 a.m. and Thursday 6 p.m.
12: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday 8 a.m. and Saturday 6 p.m.

Chips 98.3 FM. Your companion. Chai, open vodka,

0: Kids 98.3 FM, your companion.
1: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
2: भन्ज्याङ चौतारी
1: प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: अब आयो अति सुपथ मूल्यमा ट्याक्सी माइक्रोबस डेलिभरी भ्यान पिकअप बस तथा ट्रकका लागि ग्यारेन्टिड ब्याट्रीहरू न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स ब्याट्री सप कुलेश्वरबाट नयाँ ब्याट्री खरिद गर्नुहोस् र पाउनुहोस् हेभी डिस्काउन्ट र जुनसुकै ब्रान्डका पुराना ब्याट्री एक्सचेन्ज सुविधा.
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
7: यु क्यान डान्स,
8: यु क्यान सिङ, ऑल यु गॉट टु डू इज
9: जस्ट ट्यून इन
8: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
10: Amilai Sunnuhos, www.kipsfm.com Marfat. Just tune in, radio, naya generation ko.

0: 20 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: 하셔야 매일 부세종입니다.
1: 수태야 6:30-7:00 तक. Station KIPS FM 98.3 MHz.

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: नमस्कार अनि हार्दिक स्वागत छ
2: हजुर नमस्ते अनि स्वागत छ यो किप्स एफएम
3: 98.3 नमस्कार किप्स 98.3 एफएम
4: यो हो किप्स 98.3 एफएम तपाईं सँगको सहयात्रा
5: Just move your feet enjoy the dance beat

0: Keeps FM 98.3 megahertz. Your companion. Your companion. Your companion.
1: Nepali sangeetik kshetra ka geet sangeet ko saath ma ramaila segments haru karyakram.
2: Music Mazza. Music Mazza.
1: प्रत्येक मंगलबार बेलुकी 8 बजे देखि 9 बजे सम्म र प्रत्येक बिहीबार बिहान 7 बजे देखि 8 बजे सम्म मात्र केप्स 98.3 FM मा
3: Best romantic Hindi song
4: तुझ में रब दिखता है यारा मैं क्या करूं तुझ में रब दिखता है यारा मैं क्या करूं
3: Every Sunday 9 p.m. and Tuesday 6 p.m.
5: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
6: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
7: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
6: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
5: हलेसी क्लिनिक नारायणटार काठमाडौँ तपाईको स्वास्थ्यको सच्चा साथी
6: फोन नम्बर 4910511 4910511
8: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
9: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरूका ब्याट्रीहरूको सजिलै एक्सचेन्ज अफर तपाईँको कार भ्यान एसयुभी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टिड ब्याट्रीहरू लग्नुहोस्
10: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
11: What's the secret to success?
12: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
12: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
0: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
13: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
14: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस्. Weekly Roll News. मात्र किप्स एफएम 98.3 मेगाहर्ज मा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
0: किप्स 98.3 एफएम योर कम्पानियन
3: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat.
15: One, two, three, go!

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको 1 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained.

0: यो हो गिफ्ट्स 98.3 एफएम तपाई सँगको सहयात्रा
1: एक फूल झरेर के भो एक फूल झरेर के भो
2: नेपाली सुपर हिट्स

0: Enjoy 60s, 70s and 80s Bollywood numbers.
1: Chandan Sabadan, Chanchal Chitvan, Dheere se tera ye muskaan.
0: Bollywood Golden Hits.
2: Kayavali pyar ka dushman hai.
0: Every Monday and Friday 10 PM, Sunday and Tuesday 4 PM.
3: Hey, bachna ae haseeno, lo main aa gaya.
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
6: समय बितेको पत्तै हुँदैन तर के तपाईको पैसा समयसँगै बढिरहेको छ अब ढिलो नगर्नुहोस् तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ मात्र 1000 रुपैयाँबाट यस आईपी सुरु गर्नुहोस् तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ न धेरै जान्नु पर्ने झन्झट न बजारको उतार चढावको डर यस आईपी मा थोरै लगानी बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटल मा सम्पर्क गरी माछा पुष्प यस आईपी योजना सुरु गर्नुहोस्
7: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
8: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
7: किन ए एसी लाइट ब्रिक नै
8: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
7: वाह मैले खोजेको जस्तै रहेछ
8: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-9802-3544
9: मोटरसाइकल ब्याट्री इजी एक्सचेन्ज अफर
10: तपाईको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्
11: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
12: बाबु पानीको बिल तिरिदे
13: ल तिरिदे
14: बाबु बत्तीको बिल तिरिदे आज
13: ल ल तिरिदे
12: दादा इन्टरनेटको पनि लास दिनु है आज
13: ल त्यो पनि तिरिदे
12: तर सबै कुरा यति छिटै कसरी तिरिस
13: किनकि मसँग हाम्रो पात्र छ
14: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
13: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै

0: the radio station that keeps you cool, alive and entertained. Keeps FM 98.3 MHz, your companion.
1: किप्स 98.3 एफएम मा गजल संसार
2: मुझसे मिलने शमा जलाकर आज महल में आज
1: गजल संसार
2: गम का खजाना तेरा भी है मेरा भी
3: हर एक शनिवार बिल्की 10 बजे
4: सौंदर्य स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे
5: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
4: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
3: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म नोड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
4: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
5: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
4: फोन नम्बर 4910511 4910511 98511709 98511709
3: अब आयो अति सुपथ मूल्यमा ट्याक्सी माइक्रोबस डेलिभरी भ्यान पिकअप बस तथा ट्रकका लागि ग्यारेन्टिड ब्याट्रीहरू न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स ब्याट्री सप कुलेश्वरबाट नयाँ ब्याट्री खरिद गर्नुहोस् र पाउनुहोस् हेभी डिस्काउन्ट जुनसुकै ब्रान्डका पुराना ब्याट्री एक्सचेन्ज सुविधा
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
7: यु क्यान डान्स
8: यु क्यान सिङ ऑल यु गॉट टू डू इज
9: जस्ट ट्यून इन
8: Kips FM 98.3 MHz, your companion. The radio of new generation.

0: Life-Changing Quotes. तपाईंका गल्तीहरू प्रमाण हुन् कि तपाईंले प्रयास गरिरहनु भएको छ.
1: क्लासिक हिंदी पॉप टाइम.
2: चलने लगी है हवाएं, सागर भी लहराए.
1: क्लासिक हिंदी पॉप टाइम एट किप्स एफएम 98.3.

0: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
1: Join our community on Facebook for the latest updates and all the music you love.
0: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
2: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत. Just tune in, radio नया जेनेरेशनको.
3: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा. तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा. तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्. साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला.
4: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ. फोन नम्बर 5302678, 5302678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
5: What's the secret to success?
1: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
1: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित.
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा.
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट.
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित.
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ.
9: सुबिसु, छिटो पनि सुरक्षित पनि. थप जानकारी तथा बुकिङका लागि
10: 01-42-35-888, 98-12-35-888.
11: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday 8 a.m. and Saturday 6 p.m.
12: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits, and many more. Do tune into Weekly 10. Weekly 10.
13: Time, Sunday 7 p.m., Monday 9 a.m., and Thursday 2 p.m.
12: on Keeps 98.3 FM.

0: this week's number 8.
1: Song
2: Neuro.
1: Artist
2: Swae Lee and Janae Aiko.

0: this week's number 7.
1: Song.
2: I saw your face.
1: Artist.
2: Malcolm Todd.

0: segment, Classic Choice.
1: Song,
2: Kingston Town.
1: Artist,
2: UB40.

0: Sheeps FM 98.3 MHz. Your companion. Your companion. Your companion.
1: भएको नि जाउ छोडेर जानेलाई भएको नि जाउ तर के र जाने
2: Keeps unplugged.
1: Asta moduma nahi
2: नेपाली आर्टिस्ट सिङ्गर्सहरूका अनप्लग्ड गीतहरू सुन्न नछुट्याउनुहोला. हरेक आइतबार मध्याह्न 12 बजे र शनिबार दिउँसो 4 बजे.

0: this week's number four.
1: Song
2: Doors.
1: Artist
2: Noah Kahan.

0: every Tuesday 12 p.m. and Thursday 8 p.m.
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: Best romantic Hindi song. Every Sunday, 9 p.m. and Tuesday, 6 p.m.

0: this week's number two.
1: Song
2: Drop Dead.
1: Artist
2: Olivia Rodrigo.

Life-Changing Quotes. शान्ति आफै भित्रबाट आउँदछ, यसलाई बाहिर नखोज। यो उपदेश हो भगवान गौतम

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको 3 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
0: नयाँ नयाँ नेपाली गीत सङ्गीत

0: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
1: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
2: समय बितेको पत्तै हुँदैन तर के तपाईको पैसा समयसँगै बढिरहेको छ अब ढिलो नगर्नुहोस् तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ मात्र 1000 रुपैयाँबाट यस आईपी सुरु गर्नुहोस् तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ न धेरै जान्न पर्ने झन्झट न बजारको उतार चढावको डर यस आईपी मा थोरै लगानी बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटल मा सम्पर्क गरी माछा पुष्प यस आईपी योजना सुरु गर्नुहोस्
3: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
4: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
3: किन ए एसी लाइट ब्रिक नै
4: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
3: वाह मैले खोजेको जस्तै रहेछ
4: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 35 96 98 012 35 444
5: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678
6: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
7: के भो बोला दाइ के गुनगुनाइरहेको
6: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
7: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
6: यति सजिलै
7: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
8: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरूका ब्याट्रीहरूको सजिलै एक्सचेन्ज अफर तपाईँको कार भ्यान एसयुभी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टिड ब्याट्रीहरू लग्नुहोस्
9: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
10: What's the secret to success?
11: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
11: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
12: KIPS 98.3 FM, your companion.
13: नयाँ नयाँ नेपाली गीत सङ्गीत

0: यो हो किप्स 98.3 एफएम तपाईं सँगको सहयात्रा
1: नेपाली पप गीतहरुको उतार चढ़ाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड किप्स मोस्ट वान्टेड
2: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
3: Epson M series printers primarily for crisp quality black and white prints at a cost of 25 paise per page up to 8000 pages with initial ink consuming just 12 watts of power 45 times lesser than laser printers and a 1-year warranty for 50,000 prints
4: printers don't come better these days for your office backup mercantile office systems darbar marg
5: New Kathmandu Electric Electronics Ekai Chanamuni UPS Inverter Solar Uplabdha Yes Power Supply Solution House Ma Tapaiko Ghar Office Ka Lagi Upayukta Certified Saman Haru Uplabdha Garaincha Solar Host Wa Hybrid System Best Price Deal Ra Consultation Ko Lagi Ek Bishwasilo Naam
6: Samparka Battery Shop New Kathmandu Electric Electronics Kuleshwar Kathmandu Phone Number 530-2678 530-2678 Location ko lagi Google garnuhos Battery Shop New Kathmandu Electric Electronics
7: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
8: इन्ट्रोड्युसिङ Wi-Fi 6 विथ सुबिसु सुरक्षा
9: Wi-Fi 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
8: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
9: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टन्ट ब्लक हुन्छ
10: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
11: 01-4235-888 98-12-35-888
12: You can dance.
13: You can sing. All you gotta do is
14: just tune in.
15: KIPS FM 98.3 MHz, your companion.
16: The radio of new generation.
17: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
18: Join our community on Facebook for the latest updates and all the music you love.
17: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
19: KIPS FM 98.3 presents Pop Hour.
20: मुझे कैसे पता न चला कि तू मैनू प्यार
19: Every Friday 12 p.m.

0: Life-Changing Quotes. घृणाले अरूलाई नभएर पहिले तपाईलाई नै मार्छ। यो भनाई हो जेम्स थर्बरको। नेपाली चलचित्रका सदाबहार गीतहरू, Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM 98.3.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
3: Motorcycle battery, easy exchange offer.
0: तपाईको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्।
4: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
5: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो, नयाँ जेनेरेसनको।

0: Don't change the station. We'll be right back. You are listening to Gibbs FM 98.3 MHz, your companion. Just tune in.
1: Enjoy the cover version of your favorite songs. Cover Mania at 98.3. Cover Mania at 98.3.
2: Every Monday 5 p.m. and Friday 8 p.m.
1: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on Kips FM 98.3 MHz. Never miss out being trendy.
3: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक, सधैं तपाईंसँग. 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा.
2: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा.
4: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा.
2: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्.
5: हलेसी क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी.
2: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939.
6: Stay connected with your favorite station, Kips FM 98.3 MHz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
6: And don't stop there. Follow us on Instagram and TikTok too. Search Kips FM 98.3 MHz and hit that follow button today.
8: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
9: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित.
10: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा.
11: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट.
10: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित.
11: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ.
9: सुबिसु, छिटो पनि सुरक्षित पनि. थप जानकारी तथा बुकिङका लागि
2: 01-42-35-888 98-12-35-888.
12: You can dance.
13: You can sing. All you gotta do is
6: just tune in.
0: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
14: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
14: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
14: Say yes to radio advertising, where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
15: Motorcycle battery, easy exchange offer.
16: तपाईको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्.
17: सम्पर्क ब्याट्री शप न्यु काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 530-2678, 530-2678. लोकेसनको लागि गुगल गर्नुहोस्. ब्याट्री शप न्यु काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Kips FM 98.3 MHz मा
1: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाई हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
2: भन्ज्याङ चौतारी
1: प्रत्येक दिन दिउँसो 1 बजे देखि 2 बजे सम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
3: यो हो किप्स एफएम 98.3 मेगाहर्ज बिंग बिंग बम डम मिक्स मैच at 98.3

0: वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि, सुविधा, सृजनशीलतामा पनि सधैँ छिटो। वर्ल्डलिङ, मनसँग जोडिएको तार, तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ।
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: World's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
4: KIPS FM 98.3 presents Pop Hour.
5: Mujhe kaise pata na chala ki tu mainu pyaar.
4: Every Friday, 12 p.m.

Life-Changing Quotes. प्रत्येक सफल व्यक्ति को पछाड़ी घृणा करने को जमात हुन्छ। यदि तपाईलाई कसैले पनि घृणा गर्दैन भने सायद तपाई सफल हुनुहुन्न। यो भनाई हो प्रसिद्ध रैप गायक एमिनेम को।

0: The Pine Sunday Hunsa, Kips FM, 98.3 MHz, your companion.
1: Kips, time check.
2: अहिले साँझको 5 बजेको छ.
3: Keeps you cool. Keeps you alive.
4: Keeps you entertained. Kips 98.3 FM, your companion, your companion, your companion.
5: साताको 10 उत्कृष्ट गीतहरुको काउन्टडाउन शो.
6: Kips most wanted.
2: हेलो हेलो नमस्कार स्वागत छ तपाईँलाई किप्स मोस्ट वान्टेडमा. तपाईँ सुन्दै हुनुहुन्छ रेडियो स्टेशन किप्स एफएम 98.3 मेगाहर्ज, द रेडियो अफ न्यू जेनेरेसन. र म छु तपाईँको साथमा आज यस कार्यक्रमको सहयात्री जेसिका. र किप्स मोस्ट वान्टेडमा तपाईँले सुन्न सक्नुहुन्छ 10 उत्कृष्ट नेपाली गीतहरू, जसमा इन्जोय गर्न सक्नुहुन्छ तपाईँले नेपाली पप सङ्ग्सदेखि लिएर नेपाली आधुनिक गीतहरू. अल राइट, हामीसँग गीतहरूको काउन्ट डाउन नम्बर 10 नम्बर 1 रहेको छ. तपाईँले अब भने हामीलाई सुन्न सक्नुहुन्छ संसारभर. हाम्रो अनलाइन एड्रेस www.kipsfm.com मार्फत वा हाम्रो पात्र एपबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ. र हामीलाई फलो गर्न नबिर्सिनुहोला फेसबुक, इन्स्टा तथा टिकटकमा. आइडी रहेको छ किप्सएफएम 98.3 मेगाहर्ज. अब भने हामी लागौ नम्बर 10 गीततर्फ. नम्बर 10 यो विक रहेको छ गीत पर्खाए बाई उर्गेन डङ एन्ड मोनिका राई. यो गीतमा लिरिसिस्ट, कम्पोजर र अरेन्जर हुनुहुन्छ उर्गेन डङ, भने मिक्स मास्टर गर्नुभएको छ दिपेश प्रधानले. अब सुन्छौ नम्बर 10 गीत पर्खाई.
7: किप्स मोस्ट वान्टेड नम्बर 10.

अल राइट, भर्खरै हामीले उर्गेन डङको पर्खाई गीत पनि सुनिसकेका छौँ र अब भने हामी लागौँ नम्बर 9 को गीततर्फ। र यो विक नम्बर 9 मा रहेको छ गीत कलियुगकी राधा बाई बबिता मानन्दर। यस गीतका लिरिसिस्ट हुनुहुन्छ डिपी खनाल, अरेन्जर हुनुहुन्छ विषमाचार्य, भने मिक्स मास्टरमा हुनुहुन्छ कुमार केसी। अब सुन्छौँ नम्बर 9 को गीत कलियुगकी राधा।

0: हामीले भर्खरै नम्बर 9 को गीत कलयुग की राधा पनि सुनिसकेका छौ अब भने लागौ हामी नम्बर 8 को गीत तर्फ यो वीक नम्बर 8 मा रहेको छ गीत डोली बाई वर्षा कर्मचार्य यस गीतमा लिरिसिस्ट हुनुहुन्छ सलिन मगर कम्पोजर भने हुनुहुन्छ वर्षा कर्मचार्य र सलिन मगर भने मिक्स मास्टर गर्नु भएको छ देव शर्मा र सासो श्रेष्ठले अब सुन्छौ नम्बर 8 मा डोली बाई वर्षा कर्मचार्य
1: Kids must want it number 8.

भर्खरै हजुरले सुनिसक्नु भएको छ गीत डोली बाई वर्षा कर्मचार्य. अब मुभिङ अन टु नम्बर 7 सङ. नम्बर 7 मा भनिरहेको छ गीत म

0: र कम्पोजिङ गर्नुभएको छ बसन्त सापकोटाले. म्युजिक प्रड्युसर हुनुहुन्छ उदयराज पौडेल भने मिक्स मास्टर गर्नुभएको छ किशोर थापाले. अब सुन्छौ मोहनी लगायो कान्छीले.
1: Gift Most Wanted number 7.

0: खर्खरै हामीले नम्बर 7 को सङ पनि सुनिसकेका छौं र अब भने पालो भइसकेको छ हाम्रो फर्स्ट सेगमेन्टको र फर्स्ट सेगमेन्टको नाम रहेको छ फ्ल्याशब्याक फ्ल्याशब्याकमा हामी पुराना चर्चित नेपाली गीतहरू प्ले गर्ने गर्दछौँ आज फ्ल्याशब्याकमा रहेको छ गीत कान्छीको अल्लारे जोबन बाई विधान श्रेष्ठ अब सुन्छौँ हामी फ्ल्याशब्याकमा गीत कान्छीको अल्लारे जोबन यो गीतपछि भने हामीले लिनेछौँ एउटा छोटो ब्रेक र ब्रेकपछि फेरि पनि अझै मिठा मिठा गीतहरू लिएर म जेसिका आउने नै छु टिल देन किप लिसनिङ टु किप्स एफएम 98.3 मेगाहर्ज
1: फ्ल्याशब्याक

0: स्वस्थ जीवन, सुखी जीवन। हलेसी इंटरवेंशनल रेडियोलॉजी IR क्लिनिक, सधैं तपाईसँग।
1: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ। हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ।
2: कम दुखाई, रगत नबग्ने, छिटो र सुरक्षित उपचार, नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज, बायोप्सीदेखि ड्रेनेजसम्म, न्युडुलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार।
1: खुशीको खबर, हरेक आइतबार हलेसी IR क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
3: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी IR क्लिनिक, नारायणटार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
1: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939.
4: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 5302678, 5302678.
5: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इँटा राम्रो होला?
6: अरू होइन, ए एसी लाइट ब्रिक नै रोज्नुहोस्।
5: किन ए एसी लाइट ब्रिक नै?
6: यो हल्का, मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो, जाडोमा न्यानो राख्छ।
5: वाह, मैले खोजेको जस्तो रहेछ।
6: स्ट्रङ, लाइट एन्ड स्मार्ट, ए एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01591 3596, 9801235 4 44

वेलकम ब्याक आफ्टर फर्स्ट कमर्सियल ब्रेक. तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम किप्स मोस्ट वान्टेड र म जेसिका छु तपाईँको साथमा. तपाईँ सुन्दै हुनुहुन्छ स्टेसन किप्स एफएम 98.3 MHz, द स्टेसन विच किप्स यु कुल, किप्स यु अलाइभ एन्ड किप्स यु एन्टरटेन. तपाईँले अब हामीलाई वर्ल्ड वाइड सुन्न सक्नुहुन्छ हाम्रो पात्र एपबाट वा हाम्रो अनलाइन एड्रेस www.keepsfm.com पनि सुन्न सक्नुहुन्छ. तपाईँ हामीसँग सोसल मिडियाहरू फेसबुक, टिकटक र इन्स्टामा पनि कनेक्ट हुन सक्नुहुन्छ. आइडी रहेको छ किप्स एफएम 98.3 MHz. कार्यक्रम किप्स मोस्ट वान्टेडमा अहिले भने हामी नम्बर 10 देखि नम्बर 1 सम्म गीतहरूको काउन्ट डाउन गरिरहेका छौँ. अब भने नम्बर 6 को पालो भइसकेको छ र नम्बर 6 मा यो विक रहेको छ गीत चकमा बाई एलिना चौहान. यो गीतमा लिरिसिस्ट हुनुहुन्छ मनिष श्रेष्ठ र म्युजिक पनि दिनुभएको छ मनिष श्रेष्ठले. अरेन्जिङ र मिक्स मास्टर गर्नुभएको छ रिकेश गुरुङले. अब सुन्छौ नम्बर 6 मा एलिना चौहानको आवाजमा चकमा.

0: मुभिङ अन टु नम्बर फाइभ. नम्बर फाइभमा भनिरहेको छ गीत आँखैमा लाउने मेरो गाजल बाई स्मिता बोहरा एन्ड सजन शाह. ऱ्यापर रहेका छन् अनुप महर्जन. लिरिक्स र म्युजिक र मिक्स मास्टर पनि गर्नुभएको छ सजन शाहले भने अरेन्जिङ गरेका छन् विश्व अधिकारीले. सुन्छौ अब नम्बर फाइभमा आँखैमा लाउने मेरो गाजल.
1: Kiss Most Wanted number 5.

0: भर्खरै हामीले नम्बर 5 को गीत आँखैमा लाउने मेरो गाजल पनि सुनिसकेका छौँ. अब भने पालो भएको छ नम्बर 4 को. नम्बर 4 मा रहेको छ गीत मखमली बाई द हुलाकी.
1: गीत मस्ट वान्टेड नम्बर 4.

भर्खरै हामीले नम्बर 4 को गीत पनि सुनिसकेका छौँ। अब भने हाम्रो दोस्रो सेगमेन्ट न्यू पिन्च को टाइम भइसकेको छ। न्यू पिन्चमा हामी सुन्ने गर्दछौँ लेटेस्ट रिलिजहरू, र आज न्यू पिन्चमा रहेको छ गीत सिटी बजाउँदै बाई राहुल श्रेष्ठ एन्ड एलिना चौहान। लिरिक र म्युजिक दिएका छन् जगत तिरुवाले, भने अरेन्जिङ र मिक्स मास्टर गरेका छन् जीवन बादुले। यो गीत पछि हुनेछ एउटा छोटो मिठो ब्रेक, र ब्रेक पछि म जेसिका फेरि पनि किप्स मोस्ट वान्टेड प्रोग्राम लिएर आउने नै छु। टिल देन स्टेशन भने चेन्ज नगर्नु होला। हाम्रो स्टेशन रहेको छ किप्स एफएम 98.3 मेगाहर्ज।

0: radio station that keeps you cool, keeps you alive, and keeps you entertained. Kips FM 98.3 MHz. Just tune in.
1: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 MHz मा ट्यून इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
2: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday, 8 a.m. and Saturday, 6 p.m.
3: Stay connected with your favorite station. Keeps FM 98.3 MHz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
5: समय बितेको पत्तै हुँदैन तर के तपाईको पैसा समयसँगै बढिरहेको छ अब ढिलो नगर्नुहोस् तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ मात्र 1000 रुपैयाँबाट एसआईपी सुरु गर्नुहोस् तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ न धेरै जान्नु पर्ने झन्झट न बजारको उतारचढावको डर एसआईपी मा थोरै लगानी बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटल मा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना सुरु गर्नुहोस्
6: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरुका ब्याट्रीहरुको सजिलै एक्सचेन्ज अफर तपाईको कार भ्यान एसयूभी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टीड ब्याट्रीहरु लग्नुहोस्
7: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
8: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.

0: Presque sata bene palvari so da hazard banda body hotspot ruma free internet con mazzalin hus.
1: Our life is always on the happening. Kuru kuru.
0: Connect to my Whirlink and always stay connected wherever you are.
2: Kehi naulo
3: rochak
2: ani achamma lagne tathya haru. Kips 98.3 FM ma karyakram radio ma rochak radio ma rochak.
3: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 एफएम मा.
4: तपाईं सुन्दै हुनुहुन्छ
3: के
4: ई
3: ई
5: पी
6: एस
7: किप्स 98.3 एफएम योर कम्पानियन.
8: साताको 10 उत्कृष्ट गीतहरुको काउन्टडाउन शो
9: Most Wanted.

0: दोस्रो व्यापारिक विश्रामपछि फेरि पनि स्वागत छ किप्स मोस्ट वान्टेडमा किप्स एफएम 98.3 मेगाहर्जको कार्यक्रममा र अहिले हामी काउन्टडाउन गरिरहेका छौँ नम्बर 10 देखि नम्बर 1 सम्म नेपाली गीतहरूको हजुरले नम्बर 10 देखि नम्बर 4 सम्मका गीत त सुनिसक्नु भएको छ अब भने हामी लाग्छौँ नम्बर 3 तर्फ नम्बर 3 मा रहेको छ गीत केटी फस्यो माया बस्यो बाई आशिष अविरल एन्ड अस्मिता अधिकारी लिरिक्स दिनुभएको छ एक नारायण भण्डारीले भने म्युजिक र मिक्स मास्टर गर्नुभएको छ आशिष अविरलले अब सुन्छौ नम्बर 3 मा गीत केटी फस्यो माया बस्यो
1: Kids Most Wanted number 3

0: अल राइट, भर्खरै हामीले सुन्यौँ नम्बर थ्रीमा गीत केटी फस्यो माया बस्यो आशिष अविरल र अस्मिता अधिकारीको आवाजमा. अब भने हामी लाग्छौँ नम्बर टूतर्फ. नम्बर टूमा यो विक रहेको छ पागलपन, जसमा भोकलिस्ट रहेका छन् बादल थापा. लिरिक्स र म्युजिक दिएका छन् जीबी चिरणले. अरेन्जिङ र मिक्स मास्टर गरेका छन् बादल थापाले. अब सुन्छौँ नम्बर टूमा पागलपन बाई बादल थापा.
1: Gibbs most wanted number 2.

0: अलराइट अलराइट, अब पनि पालो भइसकेको छ हाम्रो तेस्रो सेगमेन्ट माई चोइसको। माई चोइसमा मैले विकली आफ्नो चोइसको गीत लिएर आउने गरेको छु। माई चोइसमा मैले यो विक लिएर आएको छु गीत छमक छमक बाई सिमरन परियार। अब सुन्छौ माई चोइसमा छमक छमक सिमरन परियारको आवाजमा।
1: My choice.

0: माई चोइसको सेगमेन्ट पछि फेरि पनि स्वागत छ. अब भने हामी गर्छौँ एउटा क्विक रिक्याप. नम्बर 10 मा रहेको छ गीत पर्खाई बाई उर्गेन डङ एन्ड मोनिका राई. नम्बर 9 मा रहेको छ कलियुगकी राधा बाई बबिता मानन्दर. नम्बर 8 मा भनिरहेको छ गीत डोली बाई वर्षा कर्मचार्य. नम्बर 7 मा रहेको छ मोहनी लगायो कान्छीले बाई आशीर्वाद सुवेदी एन्ड एलिना चौहान. नम्बर 6 मा रहेको छ चकमा बाई एलिना चौहान. नम्बर 5 मा भनिरहेको छ आँखैमा लाउने मेरो गाजल बाई स्मिता बोहरा एन्ड सजन शाह. नम्बर 4 मा रहेको छ गीत मखमली बाई द हुलाकी. नम्बर 3 मा रहेको छ केटी पस्यो माया बस्यो बाई आशिष अविरल एन्ड अस्मिता अधिकारी. नम्बर 2 मा भनिरहेको छ गीत पागलपन बादल थापाको आवाजमा. भर्खरै हामीले रिक्याप पनि गरिसकेका छौँ र अब नम्बर 1 सङको पनि रिभिल गर्ने टाइम भइसकेको छ. यो विक नम्बर 1 मा रहन सफल भएको छ गीत पियारी बाई बियन्ड ब्रिजेस र अबु द रियल म्यान. कम्पोजर र लिरिसिस्ट रहेका छन् बियन्ड र मिक्स मास्टर गरेका छन् ब्रिजेस श्रेष्ठले. र साथसाथै अब बिदा माग्ने बेला पनि भइसकेको छ र कार्यक्रम कस्तो लाग्यो सल्लाह सुझाव पठाउन नभुल्नुहोला हाम्रो फेसबुक इन्स्टा टिकटकमा. आइडी रहेको छ किप्स एफएम 98.3 मेगाहर्ज. यदि भन्दै म जेसिका पनि बिदा हुन चाहन्छु. धन्यवाद.
1: किप्स मोस्ट वान्टेड नम्बर 1.

0: life-changing quotes. हजार मिलको यात्रा एक कदमबाट सुरु हुन्छ। जबसम्म पहिलो कदम चाल्नुहुन्न, तपाईं कहीं पुग्नुहुन्न। यो भनाई हो लाओ त्सुको।
1: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईं हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
2: भन्ज्याङ चौतारी
1: प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।
2: Enjoy the cover version of your favorite songs. Cover Mania at 98.3. Cover Mania at 98.3.
3: Every Monday 5 p.m. and Friday 8 p.m.
4: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
0: You can dance.
2: You can sing. All you gotta do is
4: just tune in.
2: Keeps FM 98.3 MHz, your companion. The radio of new generation.
6: New Kathmandu Electric Electronics. Ekai Chanamuni UPS Inverter Solar Uplabda. यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
8: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
9: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
2: मोटरसाइकल ब्याट्री इजी एक्सचेन्ज अफर।
10: तपाईँको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्।
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
2: World's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स टाइम चेक
1: अहिले साँझको 6 बजेको छ
2: Keeps you cool. Keeps you alive.
3: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
4: Three in one.
0: From the movie Dilwale.

0: Keeps FM 98.3 megahertz. Your companion.
1: एक फूल झरे रखिबो, एक फूल झरे रखिबो।
2: नेपाली सुपरहिट्स

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वेल्डिङ।
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
5: Are you ready to turn up the volume and rock out like never before?
6: From Led Zeppelin to AC/DC, from Queen to the Rolling Stones, and from Guns N' Roses to Nirvana, we've got the ultimate playlist of rock greatness.
5: Just as we journey through the decades of rock and roll, featuring the timeless classics that still get your heart pounding and your fists pumping.
6: Don't miss a beat. Mark your calendars and set your alarms, because it's time to rock out with the best.
5: Rock Fever. Every Friday 9 a.m. and every Thursday 7 p.m.
6: Radio station Keeps FM 98.3 megahertz.
7: Wake me up when September ends.
8: Tapai sundai hununcha.
9: K
8: E
9: E B
8: S.
10: Keeps 98.3 FM, your companion.
11: 3 in 1. From the movie, Desi Boys.
12: Make some noise for the Desi Boys!

0: papai.
1: Então, Kids 98.3 FM.
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
4: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईंसँग 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्चस्तरीय जाँच र उपचार एउटै ठाउँमा
5: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
6: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
5: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
7: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
5: फोन नम्बर
8: मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
9: मैले खोजेको जस्तो रहेछ
8: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596 98-012-35-444
10: You can dance.
11: You can sing. All you gotta do is
12: just tune in.
11: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
13: Babu, पानीको बिल तिरिदे ल
14: ल तिरिदे
15: बाबु बत्तीको बिल तिरिदे आज
14: ल ल तिरिदे
13: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
14: ल त्यो पनि तिरिदे
13: तर सबै कुरा यति छिटै कसरी तिरिस
14: किनकि मसँग हाम्रो पात्र छ
15: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
14: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
16: अब आयो अति सुपथ मूल्यमा ट्याक्सी माइक्रोबस डेलिभरी भ्यान पिकअप बस तथा ट्रकका लागि ग्यारेन्टिड ब्याट्रीहरू न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स ब्याट्री सप कुलेश्वरबाट नयाँ ब्याट्री खरिद गर्नुहोस् र पाउनुहोस् हेभी डिस्काउन्ट जुनसुकै ब्रान्डका पुराना ब्याट्री एक्सचेन्ज सुविधा
17: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
18: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
3: Join our community on Facebook for the latest updates and all the music you love.
18: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
19: Nepali Sangeetik Chhetra ka Geet Sangeet ko saath ma Ramaila segments haru karyakram.
16: Music Mazza.
19: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहिबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 FM मा
20: नेपाली पप गीतहरूको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला Keeps most wanted. Keeps most wanted.
21: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मङ्गलबार बिहान 9 बजे
0: This is Kips 98.3 FM, your companion.
1: Three in one. From the movie, Tamasha.

0: Life-Changing Quotes. विश्वास गर्नुहोस्, तपाईं सक्नुहुन्छ। हेर्नुहोस् त, तपाईं आधा बाटो कट्नु भइसक्यो। यो भनाइ हो थियोडोर रुजवेल्टको।
1: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।
2: नेपाली साङ्गीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
3: म्युजिक मज्जा
2: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहिबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएममा।
4: समय बितेको पत्तै हुँदैन, तर के तपाईको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ। मात्र 1,000 रुपियाँबाट एसआइपी सुरु गर्नुहोस्। तपाईँको थोरै थोरै सेयर लगानीले भोलिको सपना पुरा गर्छ। न धेरै जान्नु पर्ने झन्झट, न बजारको उतार चढावको डर। एसआइपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैङ्क वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआइपी योजना शुरू गर्नुहोस्।
5: मोटरसाइकल ब्याट्री इजी एक्सचेन्ज अफर।
6: तपाईको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्।
7: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
8: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
9: What's the secret to success?
10: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
10: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
11: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
12: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
13: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
12: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
13: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै

0: इन्स्टेन्ट ब्लक हुन्छ।
1: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
2: 01-42-35-888 98-12-35-888।
3: Kips FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
4: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरु कार्यक्रम
1: म्युजिक मजा म्युजिक मजा
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
2: Best romantic Hindi song.
3: Tujh mein rab dikhta hai yaara main kya karun Tujh mein rab dikhta hai yaara main kya karun
2: Every Sunday 9 p.m. and Tuesday 6 p.m.

0: free internet ko madalin hos.
1: Our life is always on the happening. Kuru kuru.
0: Connect to my Worldlink and always stay connected wherever you are.
2: Motorcycle battery easy exchange offer.
3: तपाईको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्.
4: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
5: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Gibbs FM 98.3 MHz. सौंदर्य स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल साथ में सुन्नुहोस् नेपाली र हिंदी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 MHz मा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग.
0: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ. हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ.
4: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सीदेखि ड्रेनेजसम्म न्युडुलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार.
0: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्.
5: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी.
0: फोन नम्बर 4910511 4910511 98511709
6: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा. तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्. साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला.
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
0: क्लासिक हिन्दी पप टाइम
8: चलने लगी है हवाएं सागर भी लहराए.
0: क्लासिक हिंदी पॉप टाइम एट किप्स एफएम 98.3.

0: Life-Changing Quotes. जति कठिन संघर्ष हुन्छ, जीत त्यति नै शानदार हुन्छ। यो भनाई हो थोमस पेनको।
1: नेपाली पॉप फ्लैशबैक Every Sunday and Tuesday 10 p.m., Thursday 9 a.m. and Saturday 5 p.m.

0: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
1: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
2: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
1: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
0: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
1: फोन नम्बर 4915119855170939 985117039
3: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
4: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
3: किन ए एसी लाइट ब्रिक नै
4: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
3: वाह मैले खोजेको जस्तै रहेछ
4: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98012-35-444
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
8: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
8: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
9: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
10: सुबिसु छिटो पनि सुरक्षित पनि
11: थप जानकारी तथा बुकिङका लागि
1: 01-42-35-888 98-12-35-888
12: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678
13: बाबु पानीको बिल तिरिदे
14: ल तिरिदे
15: बाबु बत्तीको बिल तिरिदे आज
14: ल ल तिरिदे
13: दादा इन्टरनेटको पनि लास दिनु है आज
14: ल त्यो पनि तिरिदे
13: तर सबै कुरा यति छिटै कसरी तिरिस
14: किनकि मसँग हाम्रो पात्र छ
15: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
14: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
16: मोटरसाइकल ब्याट्री इजी एक्सचेन्ज अफर
17: तपाईँको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्
18: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
19: History of Rock.
4: Monday 3 p.m. Only on Keeps FM 98.3 megahertz, your companion.

0: 20 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो। वर्ल्डलिङ्क, मनसँग जोडिएको तार, तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: समय बितेको पत्तै हुँदैन, तर के तपाईँको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ। मात्र 1000 रुपियाँबाट एसआइपी सुरु गर्नुहोस्। तपाईँको थोरै थोरै सेयर लगानीले भोलिको सपना पुरा गर्छ। न धेरै जान्नु पर्ने झन्झट, न बजारको उतार चढावको डर। एसआइपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैङ्क वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआइपी योजना सुरु गर्नुहोस्।
2: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: नेपाली चलचित्रका सदाबहार गीतहरू,
7: Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on Keeps FM 98.3.
8: Keeps 98.3 FM मा कार्यक्रम रेडियोमा रोचक, रेडियोमा रोचक।
9: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला, मात्र किप्स 98.3 FM मा।
10: किप्स FM 98.3 megahertz, your companion, your companion.
11: Classic Hindi Pop Time at KIPS FM 98.3.

life-changing quotes. हिजोबाट सिक्नुहोस्, आजको लागि बाँच्नुहोस्, भोलिको लागि आशा गर्नुहोस्। यो भनाई हो अल्बर्ट आइन्स्टाइनको।

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स
1: टाइम चेक अहिले बेलुकीको 9 बजेको छ
2: Keeps you cool.
3: Keeps you alive.
4: Keeps you entertained. Keeps 98.3.

0: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
1: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
2: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
3: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
4: You can dance.
5: You can sing. All you gotta do is
6: just tune in.
5: KIPS FM 98.3 MHz, your companion.
7: The radio of new generation.
8: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
10: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरूका ब्याट्रीहरूको सजिलै एक्सचेन्ज अफर तपाईँको कार भ्यान एसयुभी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टिड ब्याट्रीहरू लग्नुहोस्
11: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
12: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
9: Join our community on Facebook for the latest updates and all the music you love.
12: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
13: नेपाली पप गीतहरूको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड किप्स मोस्ट वान्टेड
14: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
2: द वीकली काउन्टडाउन शो अफ टप 10 इंग्लिश नम्बर्स विथ एक्सक्लुसिभ सेगमेन्ट्स Classic Choice, Info House, Fresh Hits, and many more. Do tune in to Weekly 10. Weekly 10.
5: Time, Sunday 7 p.m., Monday 9 a.m., and Thursday 2 p.m.
2: on KIPS 98.3 FM.
1: KIPS FM 98.3 MHz.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 ampere, 150 ampere, 200 ampere का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: You can dance,
4: you can sing, all you gotta do is
5: just tune in.
4: KIPS FM 98.3 MHz, your companion, the radio of new generation.
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
9: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
10: 01-42-35-888, 98-32-12-35-888.
11: What's the secret to success?
12: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
12: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
13: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध। यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
14: नेपाली सुपर हिट्स।

0: life-changing quotes. तपाईमा हिम्मतको कमी छैन भने जुनसुकै काम पनि सम्भव छ। यो भनाइ हो जेके रोलिङको।
1: नेपाली पप गीतहरूको उतार चढाव कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला।
2: हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मङ्गलबार बिहान 9 बजे
3: पुरै 1 घन्टा 3 वटा मुभिजका सुपरहिट गीतहरू
4: Every Saturday 9 AM and Thursday 6 PM.

0: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
1: Join our community on Facebook for the latest updates and all the music you love.
0: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
2: Motorcycle battery easy exchange offer.
3: तपाईको पुरानो मोटरसाइकल ब्याट्रीहरू एक्सचेन्ज गरी नयाँ 48 महिनासम्म वारेन्टी भएका मेन्टेनेन्स फ्री मोटरसाइकल ब्याट्रीहरू लग्नुहोस्.
4: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
5: You can dance.
6: You can sing. All you gotta do is
7: just tune in.
8: Keeps FM 98.3 megahertz, your companion. The radio of new generation.
9: What's the secret to success?
1: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
1: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
10: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत. Just tune in. Radio, naya generation ko.
11: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरु कार्यक्रम
12: म्युजिक मज्जा
11: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा.

Давай сүндегінінса, KIPS FM 98.3 MHz, your companion.

0: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
1: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
2: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट,
1: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
2: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
3: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
4: 01-42-35-888 98-12-35-888
5: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वेल्डिङ।
1: KIPS 98.3 FM, your companion.
2: Hollywood Golden Hits.

0: Don't change the station. We'll be right back. You are listening to Gibbs FM 98.3 MHz, your companion. Just tune in.
1: अब न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा गाडीहरूका ब्याट्रीहरूको सजिलै एक्सचेन्ज अफर तपाईँको कार भ्यान एसयुभी तथा बाइकको पुरानो ब्याट्रीको अधिकतम रिसेल दामको साथ नयाँ ग्यारेन्टिड ब्याट्रीहरू लग्नुहोस्
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: Are listening to Keeps FM 98.3 megahertz, your companion.
1: किप्स 98.3 एफएम को आजको सम्पूर्ण नियमित प्रसारण यहीँ सकिन्छ। भोलि बिहान पुनः रमाइला गीत संगीत र कार्यक्रमको साथमा उपस्थित हुनेछौँ। शुभरात्रि।